0: ये आपने हमें बताना है मोबाइल के राइट मैसेज ऑप्शन में आपने एमपी के लिखना है, स्पेस देना है, नाम और पैगाम लिखकर रवाना कर देना है 88 पर। एस एम एस करने का तरीका है लाइव कॉल के लिए आपने जो है डायल करना है 0313-66-15-688 आपकी कॉल्स को शाम प्रोग्राम करते हैं। अस्सलाम वालेकुम। अल्हम्दुलिल्लाह मैं बिल्कुल ठीक ठाक हूँ। कौन बात कर रहा है?
1: मैंने आपको कॉल किया था, मीरपुर खास से फरा।
0: जी फरा फरमाइए।
1: गुलों में रंग भरे।
0: ओके ओके ठीक है, आई विल प्ले।
1: बहुत शुक्रिया।
0: ओके मौजूद होगा, जरूर प्ले होगा। ठीक है जी, बहुत शुक्रिया फरा। ओके और अल्लाह पाक आपको सलामत रखे, मेरी दुआ हमेशा आपके साथ है जनाब। बहुत शुक्रिया, दुआएं बहुत कीमती गिफ्ट हैं और दुआओं से तकदीरें भी तब्दील हो जाया करती हैं, नो डाउट। नेक्स्ट कॉलर की जानिब जाएंगे। अस्सलाम वालेकुम जनाब, वेलकम कहेंगे। कौन बात कर रहा है?
2: जी मम्मा कमर बात कर रहा हूँ, कपड़े बोरी।
0: चलें जी, खुश आमदीद कहते हैं आपको। क्या कहेंगे टॉपिक के हवाले से, सबसे खूबसूरत तोहफा क्या है?
2: अल्लाह तोहफा
0: जी। चले ठीक जी जी ठीक है ओके।
2: हमारे पसंद का कोई सुना दे, अमन मुगल का कोई।
0: चले कोशिश करते हैं न्यूज। चले ठीक है, बहुत शुक्रिया जी। न्यूज ब्रेक के बाद हम आपको अहमद मुगल भी सुना देंगे, बहुत शुक्रिया। मुझे मेरा प्रोग्राम ऐसा लग रहा है मैं फरमाइशी प्रोग्राम कर रही हूँ ना, योर चॉइस होता है वो वाला। नेक्स्ट कॉलर की जानिब जाते हैं। अस्सलाम वालेकुम।
2: वालेकुम सलाम, अभी सोलंगी गलाए तो गुलाब अभी डेंगा
0: वाली कर चाहूं था आधा तमा के केड़ा हाल है तमा जा। जी मैं बिल्कुल ठीक ठाक हूँ। अदा सबसे खूबसूरत तोहफा कौन सा है, हमने आपसे ही पूछा है हमारे लिस्नर से। आपने यकीनन सुना होगा टॉपिक।
2: जी दुआ जो देखो तोहफा है ना भेड़, वो तमाम अफजल है।
0: चले अदा बहुत शुक्रिया, आपने टॉपिक पे बात की, दोस्तों को याद करेंगे।
2: जी जी कुर्बान खास के लिए अजीज जरवार है, खान कलाचारी है,
0: जी काफी दिन हो गए खालिद भाई की कोई कॉल नहीं आई है, शायद कई मसरूफ हैं, सुन नहीं पा रहे होंगे प्रोग्राम, इसलिए नहीं शामिल हो रहे।
2: बस जे मुद्दत है उन्होंने आसान के तरफ आता खालिद सिद्दीकी के शामल शाह साहब है सबनी के सलाह दियूं क्या
0: सब नहीं पा रहा। वालेकुम अस्सलाम अदा तमा जी, मेहरबानी तमा ज्वाइन कयो असाके, थैंक यू। अस्मा चंदा थैंक यू दुआओं के लिए, बहुत शुक्रिया आपका। नेक्स्ट कॉलर अस्सलाम वालेकुम।
3: अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम, जनाब रेडियो ऑफ कर दें प्लीज।
3: जी आप तो दूर
0: है जी, बताइए क्या कहेंगे, कौन है, किस शहर भली कर चाहूँ था आदा तमा के केड़ा हाल आई तमा जा।
3: थैंक यू सो मच तमाम, खुश है हो जी।
0: अल्हम्दुलिल्लाह आई एम गुड। क्या कहेंगे टॉपिक के हवाले से, सबसे खूबसूरत तोहफा कौन सा है?
3: हाँ हूँ होता थी शायद जो बिल्कुल दुआ है, पर अजकल सजे मान के पैसा था दियो तो फोर चंद तो वही दुआ से ना खोड़ा है।
0: चले ठीक हो गया, यानी कि मोहब्बत भी नहीं है, वफादारी भी नहीं है, बस पैसा हो।
3: बस आजकल तो मेरे ख्याल से पैसों से काम चलते हैं।
0: चले दोस्तों को याद कर लो।
3: आत्मा शर्म का सो हो सके तो दिल मेरी ना सुने, दिल की मैं ना सुनू।
0: दिल को छोड़े, दिल तो है ही पागल, दिल की बातें कौन दिमाग की सुना करें आप। ठीक है
3: थैंक यू सो मच।
0: चलें ब्रेक के बाद आपको सुनाएंगे हम, दिल मेरी ना सुने, दिल का मैं क्या करूं। हमसे ऐसे पूछ रहे हैं जैसे हम एक्सपर्ट हैं इन मामलात में। आई हैव नो आइडिया अबाउट इट, हमें क्या मालूम दिल का क्या करना है, आपका दिल आपकी मर्जी। नेक्स्ट कॉल की जानी चलेंगी। अस्सलाम वालेकुम।
4: वालेकुम अस्सलाम
0: जनाब, वेलकम कहेंगे। कौन बात कर रहा है? अदा भली कार चाहूं था तवा के केड़ा हाल आई तवा जा।
2: خیر
0: ادا میں بھی بالکل ٹھیک ٹھاک ہوں. آپ بتائیے ہمیں کہ سب سے خوبصورت تحفہ کیا ہے، محبت، ساتھ، پیسہ، وفاداری یا پھر دعائیں؟
2: مجھے کیا لگتا
0: ہے دعاؤں میں، وہ ہمیں باہر کا رستہ، وہ ہمیں کھانا نہیں دیں گے شادی میں. اچھا آپ کہتے ہیں سب سے بہترین اور خوبصورت تحفہ دعا ہے.
2: جی جی بالکل.
0: چلیں بہت شکریہ ادا، تھینک یو، آپ شامل پروگرام ہوئے. اللہ حافظ. ہمارے بہت ہی پیارے سے لسنر ہیں یہ، اور جب بھی آتے ہیں صحیح جواب کے ساتھ آتے ہیں، موضوع جو ہے وہ رپلائی لے کے آتے ہیں ٹاپک کے حوالے سے. ادا تھینک یو، اچھا لگتا ہے جب لسنرز ہمارے پروگرام سے مکمل انصاف کرتے ہیں، اچھے سے ٹاپک انڈرسٹینڈ کر کے اس کے حوالے سے جواب دیتے ہیں. نیکسٹ کالر کی جانب جائیں گے. السلام علیکم.
5: السلام
0: جناب، ویلکم کہیں گے. کون بات کر رہا ہے؟ علیزہ بات کر رہی ہیں.
5: جی جی علیزہ بات کر رہی ہوں، بولو آپ کیسی ہیں؟
0: آئی ایم گڈ علیزہ، بتاؤ آپ کیسی ہو؟
5: جی الحمدللہ میں بھی ٹھیک ہوں.
0: علیزہ سب سے خوبصورت تحفہ کیا ہے؟
5: آئی تھنک وفاداری اور کیا بتایا تھا آپ نے؟
0: دعائیں بتائی تھی، پیسہ بتایا تھا، محبت.
5: دعائیں وفاداری اور دعائیں.
0: اوکے بہت شکریہ علیزہ، آپ شامل پروگرام ہوئی، تھینک یو.
5: مجھے بھی بولنے کی بیماری ہو گئی.
0: اچھی بات ہے، یہ تو بہت اچھی بات ہے، بور نہیں ہوں گی آپ.
5: اور امی اور بابا بھی ساتھ میں سن رہے ہیں.
0: بہت شکریہ، بنڈل آف تھینکس میری طرف سے، ڈھیرو ڈھیر تھینک یو کہیے گا، دعاؤں کی ریکویسٹ کیجیے گا. بہت شکریہ علیزہ. ندا کہاں ہے آج؟
5: آج ندا نہیں شو سن رہی.
0: چلیں اسے ریسٹ کرنے دیں، اچھا اس کے کانوں کو تھوڑا سکون میں رہنے دیں.
5: شہر گئی.
0: چلیں اچھا، یہ کون سا ٹائم ہے شہر جانے کا اتنی دھوپ میں؟ او مائی گاڈ. نہیں نہیں نہیں احتیاط کیا کریں، پانچ ساڑھے پانچ چھ بجے بندہ چلے جائے، پانچ بجے بھی دھوپ بہت ہو رہی ہوتی ہے، گرمی میں احتیاط کریں، کلر خراب ہوگا پھر ندا کریمیں خریدنے جائیں گی شہر. خیر ہے، ندا کا رنگ اس کی مرضی. بہت شکریہ علیزہ، تھینک یو، اللہ حافظ. او مائی گاڈ، میں زیادہ نہیں بولنے والی ہے، بولتی بند کرنے کا ٹائم ہے. چار بج گئے جناب، نیوز بریک، کمرشل بریک، آل ٹو آل بریکس کے بعد اگین تمہاں کے جوائن کرنا سی، اسٹے ود اس.
6: It's 4 p.m. This time check is brought to you by.
7: فور سے نام لے کر

0: کمرشل بریک بعد ایک دفعہ بھی ہر پروگرام میں خوش آمدید چون تھا پروگرام ہے صحت جی گال جی مہرا پر ایف ایم 94 جو آواز تمہاں جو سماعت ہندی پہنچے پیو ڈاکٹر منظور حسین میمن صاحب اسان جی سٹوڈیو میں موجود سندھ جا مشہور و معروف ڈاکٹر 300301-9698-151 اسان جو لائیو کال جو نمبر ہے تمہاں اسان جو پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا ویوز اواں تائیں پہنچائن کی کوشش کی تھی پہرے پر کئی ایشو سبب نہ پہنچ سکیا اسان کی کوشش ہے تو اہی ویوز ہیئر اواں تائیں پہنچائوں تمہاں اسان پروگرام میں بذریعہ لائیو کال بھی شامل تھی سکو تھا اچھو تک دوست ویوز ہیں جو صحت مند تھو ہے تو وہ ویوز اواں تائیں پہنچائیں
1: ممتاز ذات جو کنڑ کتے بیٹھا ہو کچے دریا کھان تھا تو ان کے چھا تکلیف ہوئی تو
2: بیماری لگی دیکھتی
1: چمڑی جی بیماری ہوئی جے کی تو ان کے گزرل کتنے ٹائم کا وٹی ہوئی
2: ہاں ٹائم میں 10-12 سال تھی
1: 10-12 سال تھی یا جے کی تو مختلف کتا کے سے علاج کرا
2: علاج تھا کہ لڑکاں نو کرائے دے میرا پرموٹ کرائے دے
1: جی جی لڑکاں نو میرا پر چمڑی دے ڈاکٹر کے تو دکھاریو
2: ہاں
1: اے بین ڈاکٹر کے بھی دکھاریو لیکن فرق کون پے پیو ہانے موٹ تو کنے آیا ہو تقریبا کترو ٹائم 3 مہینہ تھی ہیں تو دکھاریو الحمدللہ ہانے تو اٹھ صدا کیو ہاں تو جی یہ بیماری چھڑی ہوئی ہے صرف داغ رہا ہے ہر صرف داغ رہا ہے ٹھیک ہے سو یعنی تو دوا ماں جکی کرائی ہے ان علاج ماں تو مطمئن ہے ائی تو کے جو ہے سو کافی فرق پے جی چکو ہے تو بیل نے جکی بدن تا تے انہن دے لا چھا میسج دی دو
2: جیسے یہ جنا دے پتہ کار میں سوال کر وکان تا بنو
1: بالکل جکدے کہ مرض میں مانو مبتلا ہے ائی فرق نہ تھو پے تو دے روبر لے کر سکدا سو اسا جی کلینک جرمن ہوے پتہ کلینک مہراب پور ہماری خبر ہے سامو مدر پورٹا پہ چٹ پاپ کوٹڑی روڈ تے موجود ہوندی ہے جے میں ہفتے جا چھڈی ہے یعنی ہے جمعہ چھنچر آچر سومر اربا خمیس باقی انگار جو ڈی کلینک آف ہوندی ہے سو ایڈریس بھی اسا بدائی سی ائی کلینک جی ائی متعارف بھی اواں تو کیا سی ائی ہوں بھی گزرل سمجھے پانچ پریکٹس میں 3 سالہ پریکٹس میں جنے بھی پیشنٹ اڑے قسم جو یا کیڑی بھی بیماری میں مبتلا ہوں تو ائے تا جڑے دوا دین اللہ تعالی دی مہربانی سا وہ بالکل ٹھیک تھی ویندو ہے ائی اللہ تعالی دی مہربانی سا ادے کے بھی سورائسس بیماری ہوئی جے میں جو ہے سو چمڑی دی بیماری جے میں میڈیسنز دینے سی اللہ تعالی دی مہربانی تو اج بالکل صحت یاب تھی کرے ائی ویوز دین آیو ائی انٹرویو دی رائے تا بدن بدنن کے بھی جے کہ اساں کے دسن بھی تھا انہن کے یہ ہی میسج دی لازی تا وا جے کو ہے سو کنے بھی کیم بھی بیماری میں مبتلا ہو جو تا ہومیوپیتھک ٹریٹمنٹ ضرور کرے چون جو ہومیوپیتھک علاج بے ضرر ہے ان جو کو سائیڈ ایفیکٹ ہے جرمن ہومیوپیتھک کلینک کے اب میرا
0: ڈاکٹر صاحب تمام بہترین ڈس جی آدھے ہو پنجا ویوز دینا تا الحمدللہ ہوں ٹھیک تھی ہوئے ہیں خوش تھی ہوئے ہیں انہوں نے وہاں چھا محسوس کرنا ہے سائیں ڈاکٹر صاحب
3: جی سائیں بالکل انتہائی تمام وڑی خوشی تھی دیا ہے تو ایکڑو پیشنٹ جے کو لا علاج تھی کرے اچے تو وہ اساں جی دواؤں ماں اساں جی علاج ماں ہومیوپیتھک ماں وہ ٹھیک تھی وجے تو تا ان کا ودیق خوشی جڑی کا گال نہ ہوندی ہے
0: بالکل صحیح تھا
3: جو جو ایکڑو کے بیمار کے سکون ملے تا یا وڈی اکڑی جکو اس ہو عبادت واری گال ہے
0: پروگرام ہے صحت جی گال جی میرا پر ایف ایم 94 جو آواز ڈاکٹر منظور حسین میمن صاحب اسان جی سٹوڈیو میں موجود ہے کا بھی بیماری لا علاج نہ ہے کدے بھی مایوس نہ ہے تھنو 0301-9198-151 اسان جو لائیو کال جو نمبر ہے 0301-9198-151 اسان جو لائیو کال جو نمبر ہے پروفیسر ڈاکٹر منظور حسین میمن صاحب اسان جے اسٹوڈیو میں موجود ہیں جے کہ صحت بابت مختلف بیماریوں کی جان دے رہا ہیں تمہاں اسان جے پروگرام میں لائیو کال ذریعہ شامل تھی سکو تھا 0301-9198-151 0301-9198-151 ڈاکٹر صاحب جو خاص مہربانی ہیں محبت ہیں جو اسان جے اسٹوڈیو میں اچن تھا پنجو قیمتی وقت کڑی کرے ایندا ہیں ڈاکٹر صاحب مختلف بیماریوں میں جان ڈینا ہے بیا بھی کچھ ویوز ہیں وہ بھی اواں تھی پہنچایوں تھا جو بھی صحت مند تھی ہے یقیناً اسان جو دعاؤں ہیں ان سبھی کے لیے جے بھی مریض حضرات پیشنٹ حضرات ہیں وہ صحت مند تھی تھا ان اساں کے خوشی تھی ہے اساں کے لیے خوشی کی گال ہوں جو اللہ تعالیٰ ان کی صحت بخشی ہے ایف ایم کے تھرو بدھی کر ڈاکٹر صاحب وٹ پہنچن تھا ان کی اللہ شفا دے تو
1: جا जा हिन खे छा तकलीफ़ हुई
2: अदरंगे
1: जो झटको फालिज जो झटको आयो केतिरे टाइम खां वठी ॿिनि महीननि खां वठी पोइ इलाज किथां बि करायो कंडियारो मां बि करायो ॿियनि शहरनि मां करायो फ़र्क़ु कोन पियो पए हाणे जेको आहे सो तव्हां मेहरापुर शहर में क्लिनिक ते आयो ऐं तव्हां ट्रीटमेंट ॾिनी अलाह जी महिरबानी सां हाणे नंढे खां पुछो था पुटु तोखे फॉलेज हुयो छा तकलीफ़ थिए पई फॉलेज में चप बि फरके पियो अखु बि फरके पियो ऐं पासो बि गरो हुयो हाणे दवा ई असांजी खाधी बिना इंजेक्शन जे बिना ट्रिप जे दवा ॾिनीसीं पीअण जी फुड़नि जे हिसाब सां जर्मनी जी हाणे अव्हांखे केतिरो फ़र्क़ु आहे घणो फ़ाइदो आहे ऐं तकलीफ़ बि कोन्हे का वॾी महिरबानी अलाह ताला शिफ़ा ॾियण जी इज़ात आहे ऐं तव्हां ॾिठो त होम्योपैथिक ते ज़रूरु इलाजु आहे केर बि जेकॾहिं कंहिं बि तकलीफ़ में आहे ऐं चाहे फालिज जो ई छो न हुजे चाहे नंढो हुजे वॾो हुजे असांजे होम्योपैथिक ट्रीटमेंट में अलहमदिल्ला शिफ़ा रखियलु आहे
0: तमामु बहितरीन डॉक्टर साहिबु हिनखे अधरंगो हुयो
3: जी साईं बिल्कुलु नंढो ॿारु हुयो 12-13 सालनि जी उमिरि
0: 12-13 साल वारे खे बि अधरंगो थिए थो माना
3: थिए थो साईं
0: अच्छा
3: फेशियल पैरालाइसिस हुयो जेको चहिरे ते जेको हुयो अख ते ऐं राइट साइड जा हुनजो असरु हुयो अख ते ऐं चप ते हुनजो फ़र्क़ु हुयो ऐं पासो हुनजो सुन हुयो घर हुयो जेको नंढो जेको आहे सो बिल्कुलु फील करे पियो ऐं उहो जॾहिं पहिरियां हुन ट्रीटमेंट कराई बि हंदा ऐं हुनखे फ़र्क़ु न पियो ॿिनि महीननि खां पोइ ॿिनि महीननि जे इलाज दौरान असां वटि अलाह जी महिरबानी सां हाणे हू बिल्कुलु 100%
0: सिहतमंद आहे हुनजो फेस वग़ैरह हुनजो जेको चहिरो मुंहुं
3: बिल्कुलु ऐं
0: हुनजी फेस पैरालाइज़ माना हुनजी वॉच वग़ैरह फ्री वेंदी आहे ज़बान ते असरु पवंदो आहे ज़बान फ्री वेंदी आहे हक़ीक़त इहा आहे डॉक्टर साहिबु पहिरियों दफ़ो मां ॿुधां पियो त कंहिं 12-13 साल जे कंहिं नंढड़े खे पैरालाइज़ थियो हुजे माना हुनखे अधरंगो थियो हुजे
3: अलाह ताला जी महिरबानी सां पेशंट शिफ़ायाब थी वञे थो असां लाइ इहा ई जेको आहे सो ख़ुशी जी ॻाल्हि आहे
0: सही था चओ ऐं त अक्सर करे चवंदा आहिनि त पैरालाइज़ जेको आहे अधरंगो इहो थींदो आहे हिकु ब्लड प्रेशर जे करे या एजिड माण्हू खे या वॾे खे ज़्यादा थींदो आहे जो हुनखे को अहिड़ो टेंशन हूंदो हुन में बी पी हाई थी वियो या हुन जेको आहे सो घणो कुझु अहिड़ो कयो जेको उजागो वग़ैरह तमामु घणो लिमिट खां वधीक जंहिंजे करे बी पी हाई थींदो लो थियो या हुन में जेको आहे सो थी वियो 12-13 साल वारे खे पैरालाइज़ अधरंगो थियणु माना ॾाढी माना मां सम्झां थो रेयर केस अहिड़ा हूंदा
3: कुझु कुझु केस
0: तजुर्बो आहे हिन में तव्हां बिलीव करे सघो था त कॾहिं थियो आहे माना घणनि खे थिए थो
3: ॿारनि खे काफ़ी घटि थींदा आहिनि अहिड़ा घटि केसिस लेकिन थींदा ज़रूरु आहिनि
0: अच्छा थींदा ज़रूरु आहिनि जीअं हीउ अधो हुयो नंढड़ो हुयो
3: अहिड़ा कई सारा पेशंट असां वटि पहिरियां बि जेको आहे सो अची चुको
0: आहे अची चुको आहे
3: ऐं हीउ जेको आहे सो पेशंट हुयो जंहिंखे असां छो जो मां पहिरियां बि पंहिंजे प्रोग्राम में चई चुकियो त असां जेकी दवाऊं ॾींदा आहियूं त हिकु त असांजी स्टडी हूंदी आहे ऐं उनखां पोइ पंहिंजे तजुर्बे में आयल हूंदियूं आहिनि त पोइ ई जेको आहे उन पेशंट खे असां ॾींदा आहियूं वधीक शिफ़ा अलाह ताला जे
0: हथ में अलाह ताला जी ज़ात शिफ़ा ॾींदी आहे प्रोग्राम आहे सिहत जी ॻाल्हि जीअं मेहरापुर FM 94 जो आवाज़ तव्हां असांजे प्रोग्राम में बज़रिया लाइव कॉल शामिलु थी सघो था प्रोफेसर डॉक्टर मंज़ूर हुसैन मेमण साहबु 30 साल तजुर्बो रखंदड़ सीनियर डॉक्टर आहिनि असांजे स्टूडियो में मौजूदु मुख़्तलिफ़ बीमारियुनि जा माहिर डॉक्टर आहिनि जेकी इस्लामाबाद खां वठी करे इस्लामाबाद कराची नवाबशाह जा मशहूरु मारूफ़ डॉक्टर आहिनि डॉक्टर साहबु मोरो में पंहिंजो ख़िदमत सर अंजाम ॾिनो मेहरापुर वासियुनि जे लाइ इहा ख़ुशकिस्मती आहे जो हिकु एॾो वॾो डॉक्टर असांजे मेहरापुर शहर में मौजूदु आहे जो डॉक्टर साहिबु वटि परे परे खां ॾिसो बलोचिस्तान जा माण्हू बि डॉक्टर साहिबु वटि अचनि था इन खां अलावा पंजाब जा माण्हू डॉक्टर साहिबु वटि अचनि था ईअं न आहे जो इहा हिकिड़ी फैसिलिटी आहे सहूलियत आहे मेहरापुर उन जे पसगिरदाई वारनि जे लाइ जो डॉक्टर साहिबु हिते असां वटि मौजूदु आहे मेहरापुर शहर में डॉक्टर साहिबु मुख़्तलिफ़ बीमारियुनि जो माहिरु डॉक्टर आहे गुर्दे जी पथरी हुजे मसाने जी पथरी हुजे पिते जी पथरी हुजे हुनजो बग़ैर ऑपरेशन जे कामयाबु इलाज कनि था संदनि जोड़नि गोॾनि जो सूरु कुंदरग जो सूरु नक कन गलो पुराणो नज़लो निछूं मथे जो सूरु अधु मथे जो सूरु आहे नज़र जी कमज़ोरी आहे कन वहे थो कन जो सूरु घटि ॿुधण में अचे थो शुगर आहे ब्लड प्रेशर आहे दिलि जा मर्द आहिनि फाल जी खंघि टीबी मादे जो सूरु मादे जी अल्सर त्री जो वधणु जिगर हेपाटाइटस बी सी इन खां अलावा जिन ॿारनि जो कदु नथो वधे औरतुनि में वज़न जिन जो नथो वधे या जिन औरतुनि या मर्दनि जो वज़न वधी वियो आहे या मर्दनि ऐं औरतुनि जे पोशीदा बीमारियुनि जो डॉक्टर साहिबु कामयाबु इलाजु कंदा आहिनि डॉक्टर साहिबु हर अरबा ख़मीस जुमो छंछर आचर ऐं सूमर ते यानी हफ़्ते जा 6 ॾींहं मेहरापुर शहर में मौजूदु आहिनि जर्मन होम्योपैथिक क्लिनिक जर्मनी जेको मुल्क आहे हुनजी फ्रेंचाइज आहे डॉक्टर साहिबु, उहा फ्रेंचाइज हिते खणी आयो कराची ऐं हैदराबाद खां बाद में मेहरापुर शहर में डॉक्टर साहिब जे तावन सां इहा फ्रेंचाइज हिते आई ऐं इन तावन जे करे डॉक्टर साहिब जूं महिरबानियूं आहिनि जो हर जुमे छंछरु ऐं आचार ते यानी हफ़्ते जा जेके टे ॾींहं आहिनि चेकअप फीस उहा बिल्कुलु फ्री आहे डॉक्टर साहिब, जेकी चेकअप फीस आहे बिल्कुलु मुफ़्त रखियलु आहे प्रोफेसर डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु। तमामु घणी महिरबानी दोस्तो, मां खे ॿुधाईंदा हलूं त डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु असांजे स्टूडियो में मौजूदु आहिनि, जेके सिहत बाबति ॼाण ॾेई रहिया आहिनि। तव्हां असांजे प्रोग्राम में बज़रिया लाइव कॉल शामिलु थी सघो था, कंहिं बि बीमारी बाबति डॉक्टर साहिब खां पुछी सघो था। त डॉक्टर साहिब खे अवां बहितरु आहे जेकी फस्ट एड आहे, फस्ट एड मिसाल हाणे नारे वारा माण्हू आहिनि, परे परे वारा माण्हू आहिनि, उन्हनि जे लाइ बहितरु आहे। बाक़ी अवां डॉक्टर साहिब खे रूबरू ॾेखारे वञो त वधीक बहितरु आहे। डॉक्टर साहिब जो ख़ासि महिरबानियूं। डॉक्टर साहिबु, अॼुकल्ह तमामु घणी गर्मी आहे, तव्हां मुख़्तलिफ़ प्रोग्रामनि में जीअं उहो फारवन जी ॼाण ॾेई चुका आहियो त माना गर्मी खां वॾो बचा आहे फारवा, ऐं ॿियो बि कुझु इहो मां सम्झां थो खीरे जे बारे में तव्हां ॼाण ॾिनी, उन जा फ़ाइदा मां ॿुधाया त गर्मी में ज़्यादा इहो इस्तेमालु करणु घुरिजे, फ़ाइदेमंद आहे। अहिड़ी का ॿी बि मां सम्झां थो शइ हुई जेका गर्मी में

0: ذخیرو کرنن ہارین کا کڑک وٹی لکائے چھڑی ہے کڑک ذخیرو کرنن خلاف بنا متبید جے کاروائی تھی خوراک کھاتو سندھ پولیس بین ادارن سے گڈجی کڑک ذخیرو کرنن خلاف کاروائی کندو سینئر وزیر شجیل نام میمن جی سندھ کابینہ کے اجلاس بعد بریفنگ خوراک وارے وزیر مختوم محبوب زمان ہے تو وفاقی سرکار کی کڑک پالیسی سے متفق نہ ہوں سندھ پینا فیصلہ کندی سندھ میں کڑک کی اعتراض کورٹ پیدا کئی پی وجے کڑک رگو کھائیں جتری ذخیرو کرنے کی اجازت ہے باقی کن کے بھی کڑک ذخیرو کرنے کی اجازت نہ ہوندی زراعت وارے وزیر محمد بخش میر چاہو تو ماحولیاتی تبدیلی سبب کڑک کی اپت گھٹی ہے پینجی صحیح جی عزت کیو دھمکیوں جاری رہی تو گالیوں نہ تھیندیوں ایران امریکہ کے خبردار کرے چھڈیو ایرانی پرڈی وزیر عباس راکشی چھو ہے تو ایرانی عوام کے فوج کے دھمکیوں سے ڈجارے نہ تو سکے معاہدے جی شک نمبر 13 واضح ہے تو دھمکیوں جو سلسلہ جاری رہو تو ہوتا اتمی معاہدے بابت گالیوں شروع نہ تھیندیوں لکھیں ایرانی کے تحت جا منظر وہاں ڈٹھا گھٹ میں گھٹ پینجی صحیح جی عزت کیو تہران کا کم پہنچائل شہید آیت اللہ خامنائی کے بڑے جو آخری رسموں شروع آیت اللہ جوادی عاملی شہید آیت اللہ خامنائی کی جنازے نماز پڑھائی کم میں آخری رسموں مکمل تھن بعد شہید آیت اللہ خامنائی کے بڑے کے عراق منتقل کیا ویندو کم میں سیکورٹی جا انتظام سخت کرغستان کے دورے تے موجود صدر آصف علی زرداری کے مان میں تقریب صادر جیاپا روف صدارتی محل پہنچن تے صدر آصف علی زرداری جی آجیا کئی صدر آصف علی زرداری کے گارڈ آف آنر بھی پیش کیا ویو صدر آصف علی زرداری جی کرغس ہم منصب سے ملاقات بھی طرفن لاگاپن ہے واپاری سہکار کے ہتھی دین تے اتفاق
1: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز
2: आशिक होंडा शोरूम मेहरा पर एटलेस होंडा मोटरसाइकिल चोपर एटमाट आई मा अख्तियार 3S डीलर आशिक होंडा मोटर्स मेहरा पर जिते नई मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कल रेट ते दस्तियाब है सर्विस सेंटर एटलेस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी है होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद आशिक होंडा मोटर्स ते पहेंजे होंडा मोटरसाइकिल जी ट्यूनिंग करायो कंप्यूटराइज जैपनी स्टेचिंग मशीन जे जरिए जिनमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन जरिए कई वन्य थी होंडा जे क्वालिफाइड टेक्नीशियन जे जेर निगरानी आशिक होंडा मोटर्स एड्रेस इंडस बाईपास नस्त रेलवे लाइन मेहरापुर राप्ती जिलाई आसिम हुसैन आराई 0307-3592120
3: खुशखबरी हाणी अवां जे पांजे शहर मेहराबपुर में गिम्स अस्पताल गंबड़ जो चमड़ी वारन आई नहन एलर्जी कॉस्मेटिक आई वचड़ंदड़ बीमारियों जो माहिर डॉक्टर बशीर अहमद मेमण रोजानो शाम जो असर नमाज खां इशा जे नमाज ताई आई हर आचर ते सुबुह जो 9 वगे खां रात 8 वगे ताई मरीजन जो इलाज कंदा आहिन एड्रेस रोशन स्किन व एलर्जी क्लिनिक नज रेलवे फाटक अक्सा मस्जिद थरी रोड मेहरापुर वधीक राबते जे लाइ 0300-3583-569-0300-3583-569